0: آداب سامعین، آپ سن رہے ہیں اپنا پسندیدہ پروگرام صبح بخیر، اور میں ہوں آپ کا میزبان راجہ رہبر جمال۔ سامعین، کل یعنی 21 جون کو دنیا بھر میں عالمی یوم یوگا منایا جائے گا۔ اس دن کا مقصد جسمانی صحت، ذہنی سکون اور ایک متوازن طرز زندگی کے حوالے سے شعور اجاگر کرنا ہے۔ یوگا ایک قدیم جسمانی اور ذہنی مشق ہے جس کی ابتدا ہزاروں سال قبل ہندوستان میں ہوئی۔ وقت کے ساتھ ساتھ یہ مشق دنیا کے مختلف ممالک میں مقبول ہوئی، اور آج کروڑوں لوگ اپنی روزمرہ زندگی میں یوگا کو شامل کر کے صحت مند زندگی گزار رہے ہیں۔ اس کے پس منظر کی بات کی جائے تو اقوام متحدہ کی جنرل اسمبلی نے دسمبر 2014 میں 21 جون کو عالمی یوم یوگا قرار دیا تھا، اور پہلی مرتبہ یہ دن 2015 میں منایا گیا۔ اس دن کے انتخابات کی ایک اہم وجہ یہ بھی ہے کہ 21 جون سال کا طویل ترین دن ہوتا ہے، جو فطرت، توانائی اور توازن کی علامت سمجھا جاتا ہے۔ اس کے فائدے کی بات کریں تو یوگا صرف جسم کو حرکت دینے کا نام نہیں، بلکہ یہ ایک ایسا جامع نظام ہے جو جسم، ذہن اور روح کے درمیان ہم آہنگی پیدا کرتا ہے۔ ماہرین کے مطابق یوگا جسم کو لچکدار اور مضبوط بناتا ہے، ذہنی دباؤ اور بے چینی میں کمی لاتا ہے، نیند کے معیار کو بہتر بناتا ہے، دل اور پھیپھڑوں کی صحت کے لیے مفید ہے، توجہ اور یکسوئی بڑھانے میں مدد دیتا ہے، روزمرہ زندگی میں مثبت سوچ اور خود اعتمادی پیدا کرتا ہے۔ وہیں موجودہ دور میں اگر اس کی اہمیت کی بات کریں تو سامعین، آج کی تیز رفتار زندگی میں ذہنی دباؤ، بے چینی اور جسمانی مسائل عام ہوتے جا رہے ہیں۔ ایسے حالات میں یوگا اور مراقبہ جیسی سرگرمیاں نہ صرف ذہنی سکون فراہم کرتی ہے، بلکہ صحت مند طرز زندگی اپنانے میں بھی مددگار ثابت ہوتی ہے۔ دنیا بھر کے ماہرین صحت اس بات پر زور دیتے ہیں کہ روزانہ چند منٹ ورزش، سانس کی مشقیں اور جسمانی سرگرمیاں انسان کی مجموعی صحت کو بہتر بنا سکتے ہیں۔ جموں کشمیر کی بات کی جائے تو جموں کشمیر سمیت ملک بھر میں عالمی یوم یوگا کے موقع پر مختلف تقریبات، اجتماعی یوگا سیشنز اور آگاہی پروگراموں کا انعقاد کیا جاتا ہے۔ اس دن تعلیمی اداروں، سرکاری دفاتر، کھیلوں کے مراکز اور عوامی مقامات پر لوگ بڑی تعداد میں شرکت کرتے ہیں اور صحت مند زندگی کے پیغام کو عام کرتے ہیں۔ اس بارے میں زیادہ جانکاری کے لیے ہمارے ساتھ ہے ڈاکٹر ندھی پادا، جو عالم یوم یوگا کے موقع پر ہمارے ساتھ گفتگو کریں گی اور اس بارے میں زیادہ جانکاری دیں گی۔ یہ ایک معروف یوگا تھراپسٹ بھی ہیں جو آیوش شعبے سے وابستہ ہیں۔ ڈاکٹر صاحبہ، پروگرام میں آپ کا خیر مقدم ہے۔ پہلا میرا آپ سے سوال رہے گا کہ سب سے پہلے ہمارے سامعین کو یہ بتائیے کہ عالمی یوم یوگا کیوں منایا جاتا ہے اور اس کی اہمیت کیا ہے؟
1: جیسے کہ آپ نے خود ہی کہہ دیا کہ آج کل کے دور میں ہم سب کو بہت زیادہ ضرورت ہے یوگا کی۔ یوگا نہ کہ صرف ایک فزیکل ایکسرسائز ہے، میرے حساب سے یہ نا ایک زندگی جینے کا ایک طریقہ ہے۔ یہ صرف ہماری فزیکل باڈی کو ہی صرف فٹ نہیں رکھتا، بلکہ ہماری مائنڈ، ہماری سول کو بھی بیلنس کرنے کے لیے سب سے زیادہ ایفیکٹیو یوگا ہے۔ کیونکہ یوگا صرف آسنز کے ساتھ ہی ختم نہیں ہوتا، اس میں ہم پرانایام، میڈیٹیشن جس کو ہم دھیان بولتے ہیں، وہ سب چیزیں بھی اس میں انکلوڈ کرتے ہیں۔ تو اس سے آپ کی پوری شریر آپ کی مائنڈ اور آپ کی سول کو آپ بیلنس کر سکتے ہو۔ آج کا جیسے کہ آپ سب کو پتا ہے کہ بہت ہی اسٹریسفل لائف چل رہی ہے، ہر کسی کی لائف میں کچھ نہ کچھ بزی ہے، اسٹریسفل ہے، تو اس میں یوگا ایک بہت امپورٹنٹ رول پلے کرتا ہے۔ اگر جیسے ہم فزیکل ہیلتھ کی بات کریں تو بہت سارے آسنز ہیں جو ہمارے، آج کل اوبیسٹی بہت زیادہ، موٹاپا بڑھ رہا ہے، تو موٹاپے کو کم کرنے کے لیے، ہماری باڈی کی فلیکسیبلٹی کے لیے، ہمارے مسلز اور جوائنٹس کو ہیلدی رکھنے کے لیے بھی بہت زیادہ ہیلپ فل ہے۔ پھر اگر ہم اپنی مینٹل ہیلتھ کے بارے میں بات کریں تو جو لوگ ریگولر یوگا کرتے ہیں ان میں دیکھا جاتا ہے کہ ان میں اسٹریس یا ٹینشن بہت کم ہو جاتی ہے، کمپیریٹیولی جو اپنی لائف میں یوگا کو انکلوڈ نہیں کرتے ہیں۔ اور باقی بچوں کے لیے، ہر एज ग्रुप के लिए योगा बहुत ज्यादा इंपॉर्टेंट है। छोटे बच्चों को पढ़ाई में कंसंट्रेशन के लिए बहुत सारे आसन्स हैं, प्राणायाम्स हैं जो कंसंट्रेशन पावर को इंक्रीज करते हैं, बच्चों के लिए उसमें हेल्पफुल है। अब बुजुर्ग हैं, बुजुर्गों में फ्लेक्सिबिलिटी की प्रॉब्लम रहती है, जैसे जैसे एज बढ़ती है तो ज्वाइंट्स की फ्लेक्सिबिलिटी कम होने लगती है, तो योगा के कुछ आसन्स हैं जो आपकी ज्वाइंट की फ्लेक्सिबिलिटी के लिए, आपकी बॉडी की फ्लेक्सिबिलिटी में हेल्प करते हैं। ओवरऑल इनर पीस के लिए भी बहुत ज्यादा योगा इम्पोर्टेंट है। और जबकि सब जैसे कि सबको पता है कि इस बारी हम अपना 12th इंटरनेशनल योगा डे मना रहे हैं, और इस बारी का योगा का जो इवेंट है इंटरनेशनल योगा डे का, वो हम 21 जून यानी कि कल गाठा में लेक व्यू रिजॉर्ट जो है गाठा पार्क वहां पे मना रहे हैं। मेरी सब लोगों से रिक्वेस्ट है कि हर कोई आके इस इवेंट में पार्टिसिपेट करें, वहां पे योगा करें। जब आप योगा करना स्टार्ट करेंगे तो आपको खुद में अपनी बॉडी में बेटर चेंजेस लगेंगी, आपका मतलब आप खुद में आपको फील होगा कि हाँ आपने कुछ अच्छा अपनी बॉडी के लिए करा।
0: डॉक्टर साहब, ये भी जानने की कोशिश करूंगा कि आमतौर पर लोग योगा को सिर्फ वर्जिश समझते हैं, क्या योगा इससे कहीं ज्यादा वसी तसव्वुर है?
1: जी बिल्कुल। देखिए जब हम योगा करते हैं ना, हर एक आसन के साथ में हमारी सांसों को भी हम साथ में लेके चलते हैं। फिजिकल एक्टिविटी तो देखो कोई भी, मतलब आप जिम जा रहे हो तो उसमें भी आपकी फिजिकल एक्टिविटी हो रही है, आप कोई काम भी कर रहे हो तो उसमें भी आप फिजिकल एक्टिविटी तो हो ही रही है। बट जब हम योग स्पेसिफिकली योग करते हैं, योग का कोई भी आसन है या कुछ भी, आप एक सीरीज भी कर रहे हो योगा की, तो आप उसमें आप अपनी सांसों को ध्यान में रख के करते हो। आज के टाइम में हम जितनी भी जो भी हम जो भी लोग सांस ले रहे हैं, ब्रीदिंग जो हो रही है वो सुपरफिशियल ब्रीदिंग है, हमारे ऑर्गन्स तक ऑक्सीजनेटेड ब्लड पहुंच ही नहीं पाता है। जैसे कि अब जब हम सांस ले रहे हैं, सुपरफिशियल ब्रीदिंग का मतलब है कि हम अपने लंग्स को एक्सपेंड नहीं कर पाते, प्रॉपर ऑक्सीजन हमारी बॉडी में नहीं जा रही है। जब आप योगा को अपनी लाइफ में इंक्लूड करते हो तो आपके ऑर्गन्स हेल्दी होने लगते हैं, क्योंकि ऑक्सीजन ब्लड में जितना ज्यादा रहेगा उतने हमारे ऑर्गन्स पे उसका इफेक्ट पड़ेगा, अच्छा इफेक्ट पड़ेगा। साथ ही साथ में आप देखें कि जैसे प्राणायाम है, हम प्राणायाम को जब अपनी लाइफ में इंक्लूड करते हैं तो प्राणायाम से आपकी ब्रीदिंग पैटर्न हेल्दी होता है, आप ऑक्सीजन सप्लाई आपकी बॉडी में अच्छी होती है। फिर साथ साथ में इसका आपको मेडिटेशन है, ध्यान है, तो आपका मन शांत रहता है। तो ओवरऑल अगर आप योगा को अपनी लाइफ में इंक्लूड करते हो तो ये सिर्फ आपके शरीर को ही हेल्दी नहीं करता है, बट ये आपकी माइंड को, आपके जैसे मैंने आपको थोड़ी देर पहले कहा कि स्ट्रेस को बहुत कम करता है। आजकल का वैसे ही सब लोग स्ट्रेस में रहते हैं, तो योगा को इंक्लूड करके आप अपनी लाइफ का स्ट्रेस कम कर सकते हो। कुछ टाइम तक अगर आप ध्यान कर रहे हो तो आपका मन शांत हो रहा है, ब्रीदिंग एक्सरसाइजेस कर रहे हो जो प्राणायाम है, उससे आपके ऑक्सीजन आपकी बॉडी में ऑक्सीजन का सप्लाई बढ़ जाता है। तो ये सिर्फ हमारे बॉडी के लिए कहना कि सिर्फ बॉडी के लिए ही है, नहीं, ये हमारी माइंड बॉडी और सोल तीनों पे काम करता है।
0: मौजूदा दौर की अगर बात कर रहे हैं तो मौजूदा दौर में जहनी दबाव, बेचैनी और डिप्रेशन जैसे मसाइल बढ़ रहे हैं, योगा इन चैलेंजों से निपटने में किस हद तक मुस्बित साबित हो सकता है?
1: योगा बहुत इम्पोर्टेंट रोल प्ले करता है। देखिए आज का जितना हम लोगों का वर्क लाइफ है बहुत ज्यादा हेक्टिक है, बहुत ज्यादा स्ट्रेसफुल है, हर किसी को अपने काम में एक्सेल करना है, उसका दबाव रहता है कि आपको हर चीज को अच्छे से करना है। बच्चों की लाइफ में भी बहुत ज्यादा स्ट्रेस रहती है कि मार्क्स का, बच्चों में मार्क्स का बड़ा ज्यादा रहता है। तो वैसे ही अगर आप अपनी लाइफ में स्ट्रेस को कम करना चाहते हो तो उसमें आप बहुत सारे ऐसे आसन हैं हमारे योग में जो आप करते हो तो आपकी स्ट्रेस कम होती है। स्पेसिफिकली स्ट्रेस के लिए ही कुछ आसन बने हुए हैं जो आप करते हो जब आप उनको रेगुलर प्रैक्टिस करते हो। अब योगा देखो कोई मैजिक नहीं है, ये आप रिलीजियसली फॉलो करोगे, जितना आप रिलीजियसली योगा को अपनी लाइफ में इंक्लूड करोगे, जितना आप रेगुलर बेसिस पे करोगे तो वो उसके इफेक्ट्स उतने अच्छे आपको दिखेंगे। तो स्ट्रेस के लिए तो बहुत ज्यादा

0: پرانمنتری کسان مان دن سکیم سے سب جو لوکٹن کاشتکاروں ہن مستقبل محفوظ
1: تو شیٹن ورین ہیں جو ورسی پیٹ 3000 روپی ماہان پینشن بنی یقینی
0: 55 روپیو پیٹ 2000 روپیان تام ماہان قسط دیتھ ہکن شیمل سب دیت 18 پیٹ 40 ورین تام کاشتکار
1: ات حص دن چی سکیم اندر کری سرکار برابر دیت ادا
0: تمام کاشتکار بوائی بین گچن امی سکیم ہن فائدہ تلن خاطر جن سیوا کیندر
1: تو پن نو کرنے یو مفت درج
0: پرانمنتری کسان مان دن یوجنا کاشتکار سندس محنتس اتروٹ پینشن محفوظ تہند مستقبل زراعت بہبودی وزارت بھارت سرکار دس مفاد عامس مز جاری
2: آج ہمارے ساتھ پروگرام کسان وانی میں بات کر رہے ہیں انچارج اسسٹنٹ کمشنر فوڈ سیفٹی ڈوڈا ڈاکٹر فہیم راجا صاحب ڈاکٹر صاحب آپ کا پروگرام کسان وانی میں خیر مقدم ہے
3: جی شکریہ
2: سر جیسے کہ ہم آپ سے شروع میں ہی پوچھنا چاہیں گے جیسے کہ ہم ڈیری فارمنگ کی بات کریں یا پولٹری کی اسی طرح سے کافی ساری جو نئی ٹیکنالوجی یوز کی جا رہی ہے ہمارے کسان بھائیوں کے ساتھ ساتھ یوتھ کو بھی امپلائمنٹ ملے نیو ٹیکنالوجیز کے ذریعے سے کام کو آسان بنایا جائے وہی اگر ہم بات کریں کافی ساری مشینری جو ہے فارمرز کو دی جاتی ہے تاکہ فارمر جو ہے نیو ٹیکنالوجیز کا استعمال کر کے اپنا کام آسان کرے اسی طرح سے ہم آپ سے پوچھنا چاہیں گے یہ آپ ہمارے پروگرام سننے والوں کو بتائے یا جو بھی یہ اس وقت آپ کو سن رہے ہیں کیا کچھ کہیں گے کون سی مشینری جو ہے آپ کے ڈپارٹمنٹ کی طرف سے لانچ کی گئی ہے جن کی کتنی سبسڈیز ہے یہ آپ ہمارے پروگرام سننے والوں کو بتائے
3: جی دیکھیں جہاں تک ہمارے پاس ورکنگ مشینری والی اسکیمس کی بات ہے تو اس میں سب سے زیادہ کامیاب ابھی تک ہمارا رہا وہ آٹومیٹڈ مل کلیکشن یونٹس ہیں جس میں کہ 4 لاکھ روپے سبسڈی ہے اور 2 لاکھ روپے جو ہے وہ سرکار کی طرف سے ورکنگ کیپیٹل بھی پرووائڈ کی جاتی ہے تو اس میں فرسٹ اینڈ فارموسٹ جو چیز ہے اس میں ایک سیلف ہیلپ گروپ آپ کے پاس ہو یا ایف پی او ہو تو وہ اس میں مین ریکوائرمنٹ ہے جیسے ابھی ہمارے بدروا بالا علاقے میں تقریباً 8 کے قریب یونٹس جو ہیں وہ اسٹیبلش ہوئے ہیں اس کے علاوہ ہمارے پاس بلک ملک کولنگ یونٹس پہ بھی سبسڈی ہے 4 لاکھ روپے تک کی سبسڈی اس میں بھی ہے اس کے علاوہ ہمارا پولٹری ڈریسنگ اور پروسیسنگ یونٹ جو ہے اس پہ بھی جو پولٹری میں کولڈ چین مینٹیننس کے لیے مشینری لگتی ہے کٹنگ اکوپمنٹس اس کے علاوہ جو جتنا بھی پولٹری پروسیسنگ میں اور بھی مشینری یوز ہوتی ہے ایون جینسٹس ہماری طرف سے سبسڈائز اسکیمس کے دوارا جو ہے وہ پرووائڈ کروائے جا رہے ہیں تو اس کے علاوہ اگر مشینری ریلیٹڈ بات کریں تو ہمارے پاس ابھی بدروا میں ایک ملک اے ٹی ایم کا بھی یہاں پہ ابھی ادگھاٹن ہوا ہے جو کہ بہت اچھا کام کر رہا ہے اور جو ہمیں اس سے فیڈ بیک ملا ہے کہ ہی از ارننگ اے ہینڈسم اماؤنٹ فرام دیٹ اس کا کام اچھا ہے وہ ڈیمانڈ ہی پوری نہیں کر پا رہا ہے تو اس کے علاوہ اگر دیکھا جائے تو ملک اے ٹی ایم کے علاوہ ہمارے پاس ایک ورمی کمپوسٹ یونٹس بھی ہم نے بہت زیادہ دیے تو جس میں کہ 4 لاکھ تک کے قریب سبسڈی ہے اور جس میں ہمارا جتنا بھی فارم کا ریفیوز ہے جتنا ڈانگے اور جتنا بھی ویسٹ جنریٹ ہوتا ہے فارم میں ود دا ہیلپ آف ایک ورمز جو وہ بھی ان کے لیے بھی جو ہے وہ فیسیلیٹیٹ کرتا ہے ڈپارٹمنٹ کے جو ہے وہ پراپر جو ہے وہ کمپوسٹ فارمیشن اس میں ہوتی ہے تو ورمی کمپوسٹ کافی کامیاب رہا جس سے ہمارے جو کسان بھائی ہیں کافی فائدہ اٹھا رہے ہیں جس سے اسی جو ان کا اینیملز کا ریفیوز ہے اور جو بھی لٹر مٹیریل ہے اس کو یوٹیلائز کیا جاتا ہے اس کی کھاد بنا کے جو ہے وہ کھیتی باڑی میں استعمال ہوتا ہے ایز این آرگینک مینیور
2: سر جس طرح سے آپ نے اس پر بات کی سر سینٹرل گورنمنٹ کا ایک سلوگن ہے کسان جو ہے خود کفیل ہو یعنی کہ فارمرز کی انکم جو ہے ڈبل ہو سر اس کے لیے آپ کا ڈپارٹمنٹ کیا کر رہا ہے
3: ٹھیک ہے فارمرز کی ہماری جتنی بھی اسکیمز ہیں وہ ساری دیز آر ایمڈ ایٹ کہ فارمر جو ہیں وہ سیلف ڈیپینڈنٹ بن جائے تو دیکھیں میں نے پہلے بھی کئی بار یہ ذکر کیا کہ ہم نے 250 سے 300 کے قریب فری رینج یونٹس جو ہیں وہ اسٹیبلش کروائے ڈسٹرکٹ ڈوڈا میں پچھلے 4 سال میں اس کے علاوہ جو ہے ہم نے آئی پی ڈی پی کے یونٹس لگائے جس میں اسٹارٹ اپس جو برائلر فارمز جو ہیں جس میں 1 لاکھ سے لے کے 10 لاکھ روپے تک کی سبسڈی ہے وہ بھی کافی حد تک کامیاب رہے और उसके अलावा हमारी जो सबसे ज़्यादा चलने वाली स्कीम है ITDS इंटीग्रेटेड डेयरी डेवलपमेंट प्रोग्राम, जिसमें एक डेयरी यूनिट पे 1,00,000 रुपए की सब्सिडी है और एक यूनिट, वन डेयरी यूनिट कंप्राइजेस ऑफ 2 cows, तो वो भी काफ़ी कामयाब रहा। उसके अलावा हमारे पास KCC है जो एक सॉफ्ट लोन है, जो भी हमारा किसान भाई जो है गाय पाल रहा है या पोल्ट्री का काम कर रहा है, तो उस पर जो है बहुत कम रेट पे जो है वो बहुत कम रेट ऑफ इंटरेस्ट पे उनको KCC मुहैया कराया जा रहा है, ताकि उनके बिजनेस में अगर कहीं फॉल्टरिंग होती है, वो मॉनिटरली कमज़ोर पड़ जाते हैं, तो सरकार की तरफ से ये सपोर्ट भी उनको दी जा रही है।
4: सर, जिस तरह से आपने इस पर भी बात की, सर जिस तरह से इस वक्त एक स्कीम आ रही है जिससे कि JKCIP, इसमें हार्टिकल्चर एग्रीकल्चर में ये स्कीम काफ़ी चल रही है, सर क्या पोल्ट्री डिपार्टमेंट भी इस स्कीम का कोई रोल है?
3: बिल्कुल है। देखिए, जहाँ तक JKCIP की बात है, इसमें जो है हमारा मकसद ऐसा है कि कोई ऐसा प्रोडक्ट या कोई ऐसी हम ब्रीड डेवलप करें जो कि एक्सपोर्ट क्वालिटी की हो और काफ़ी एक्सेप्शनल क्वालिटी जिसमें हो। कि जैसे अभी भी हमारे यहाँ जो है कुछ चीज़ों को, मतलब हमारा जो देसी जीनोटाइप है उनमें डिजीज रेजिस्टेंस है, उनकी प्रोडक्ट क्वालिटी ज़्यादा अच्छी है, और थोड़ा जो हायर रीचेज में अगर हम मुर्गों की बात करें तो एक ऑर्गेनिक प्रोडक्ट निकलता है। तो इन चीज़ों पे जो है वो मेन फोकस है कि हम कोई अपने इलाके की अलग चीज़ और यहाँ की एग्रोक्लाइमेटिक कंडीशंस को यूटिलाइज करके कोई ऐसी चीज़ भी बनाएं जो कि एक्सपोर्ट की जा सके।
4: सर, आखिर पर आप हमारे किसान भाइयों के लिए क्या पैगाम देना चाहोगे जिससे वो ज़्यादा से ज़्यादा जानकारी ले सके?
3: किसान भाइयों के लिए यही पैगाम देना चाहता हूँ कि आप लोग अगर इस रेडियो के माध्यम से हमें सुन रहे हैं तो हमारे फ़ोन नंबर्स, हमारी हेल्पलाइन नंबर सारे अवेलेबल हैं, आपके पास भी है। तो जिसको भी कोई भी जानकारी लेनी है, हम अपने ऑफिस में बैठे हैं, आप आए हमसे डिस्कस करें। जहाँ जहाँ आपको बॉटल नेक्स लगती है किसी कागजी काम में या किसी डिजिटाइजेशन में या ऑनलाइन फॉर्म सबमिशन में कुछ भी प्रॉब्लम है, आप हमसे पूछिए। ख्वा वो पैसे का मसला हो, ख्वा वो कितना टाइम लगेगा इसमें और कितना सब्सिडी है, और जहाँ जहाँ आपको हर्डल लगता है हम सारी चीज़ें क्लियर करेंगे। बहुत आसान करके रखा है इस टाइम केंद्रीय सरकार ने कि मैक्सिमम लोगों तक फायदा पहुंचे, लेकिन हमारे लोग इतना थोड़ा कतराते हैं, रिलक्टेंट रहते हैं वो गवर्नमेंट ऑफिस में आने के लिए, क्योंकि उनको फुल डिटेल वो पता नहीं होती। तो लोग आए हमसे फायदा लें। पहले भी जो लोग थोड़े जागरूक हैं उन्होंने काफ़ी फायदा उठाया और काफ़ी तरक्की की हमारे किसानी सेक्टर में।
4: सर, आपने हमारे प्रोग्राम किसान वाणी के लिए वक्त दिया, आपका बहुत बहुत शुक्रिया।
3: शुक्रिया सर।
5: अजीत जी, असें गलबात सुनी ते डॉक्टर फेम राजा होरें काफ़ी तफसील जानकारी जो है इशे किसान लान जी दिती, एने जो कि गौरमेंट कई स्कीम जनकर इशे किसान लान जाना जागरूक हैं, तना फायदे से ले रहा हो रहे हैं, लेकिन नजर तो 10% लोग हैं जन सरकारी का जा फायदे से ले रहा हो रहे हैं, बाकी लोग उनको ने कितन पता ही नहीं है कि कैंसर असें को चीज कौन करने हो, तो तेरे लिए आसन का कौन है कि आसन का HADP हॉलिस्टिक डेवलपमेंट प्रोग्राम है, तस्मा गए थे तुम अपना फॉर्म जाए तो भेज सकते थे, और तस्मा कौन है कि तुम KCC लोन भी जाए बच्चे रखने लिए तुम जाए मिलते, और तस्मा कौन है कि बड़ा घट जाए रेट ऑफ इंटरेस्ट है सर, अगर सर लोन करते 10-12% आसन इंटरेस्ट देने पे, लेकिन तस्मा कौन है कि तुम 4-5% अंतर जाए तो तुम इंटरेस्ट देने लोन जाए तो कट रोड़े और अपना कारोबार है जमींदारी करी रहा हम जो तम कि साथी बेरोजगार हम तो असें कि बेची अगर दूर रखतम अगर अस कारोबार करतम तो असें कि काफ़ी फायदा जाए अपने नजो तो बेची पालने कर जाए मेहनत।
6: जी शशि जी, ठीक सो तुम यार KCC जहाँ है ना वो जी विषय बड़े किसान जनी नहीं बना रहा, तो जो चाहता कि आप KCC कार्ड जरूर बना और इस स्कीम भरपूर फायदो सलन। अस मैं लोगों थोड़ा जो डर रहा कि ले जी अस पता नहीं कदरों इंटरेस्ट देन मानना कि तुम अगर तुम 1,00,000 रुपये कटाओ है ना तो 1,00,000 पर कुने कि तुम मानना तुम कैसो पैसों खर्चो अस में बही सकते 20,000 खर्चा 5,000 खर्चा पैसे पर इंटरेस्ट देन इन कि 1,00,000 पर इंटरेस्ट देन बहुत अच्छी जै स्कीम है और असें बहुत ने मौके पर पैसे ना बोना अगर कोई कारोबार शुरू करना होना या कोई असें छेल गो कुसकी आननी है मच्छी आननी है तो अगर असें मौके पर पैसे नहीं तो अस तस्मरा पैसों से इस्तेमाल कर सकते हो तो अपना कारोबार शुरू कर सकते हो। तो गोरु भोरु पालना बिच्छी को कारोबार करना हो तो असं पेले गिनाओ कि सरों कतरों फायदा होए और साथ ही जमींदारी शीतांतर कामयाब है नहीं आज भाई गोबर भी कौन से मैं लेकिन जी गज है ना,
5: जी
6: ते फिर कौन से ऐसी अपनी जमींदारी से करनी और इस जमीन की जैसे सेहत अस बार बार गल करते हम कि है बनेता रखनी तो कैसे बननी है, क्योंकि अस है तुम की जमीन इसी इतनी टंगरी भी जोरी है बिल्कुल बंजर टाइप भी जोरी है ना, जिसमें कि फसल बाड़ी लानी है तो इसके टाइम लगते उगते उगते जोरों, मतलब है कि अगर मन असं हाईब्रिड बीज लाऊं लेकिन तन बीज खाली हाईब्रिड लाने से असं ते फायदा नहीं पौना, तो सिली जड़ी असं ते लानू ना चाहे तन सेहत है उड़ार है छाड़ छुकाड़ है तठी मिट्टी से है ते भरपूर तस्मा जरखेजी लोड़चे, ठीक है खुश्क मिट्टी में अस अगर बीज छेल लाते हम तो तड़ी इसी फसल बाड़ी छेल ना भी नहीं सके, और साथ साथ ही असर तुम कि भाई गोबर से है ना तसेरी होनी किछ जमीन में अस हैरतम थोड़ा थोड़ा गोबर ले है मतलब अस बाकी कौन है कि अस खादा करो ज्यादा इस्तेमाल है और ज्यादा जरूर खाद ना साढ़े तो हो रहे लोग जरूरत कि तुम खाद नहीं साढ़े है ना तुम कुकड़ी हेले लगनी बोने या फलानी गल
5: शुक्र ले
6: है ना, तभी असन पतो कि जैन उड़ार में गोबरे तस उड़ारी सब्जी
5: लगे
6: है ना या कुकड़ी तड़ी लोरी या राजमा असी तड़ी लोरे तै कतरो इसमें फायदा है। शशि हो रही गल तो सुनो जोलो कि एन खादा करो कतरो बुरो असरे जन अस राजमा इसे बना रहे मशहूर है मनेगा थी अस राजमा है ढाई सौ पाँच साल पर मेहरत उस राजमा है खत्म भेजिए गुम भेजिए खत्म भेजिए क्योंकि जमीनी में शक्ति ही नहीं है ना, लिहाजा नहीं जिस चीज़ असी जरूर है नहीं ना गोबर ज़्यादा कर ज़्यादा अस जमीनी में इस्तेमाल करम और अगर आपका नहीं आती अस के जी उन्नत जैसे किसान जन डेयरी फार्मिंग अपना खोल रहे हैं जिनका वर्मिंग कंपोस्ट वगैरह बन रहे हैं तो तिनका असं संपर्क करता खाद असं साड़ी लोड़ चाहिए ते तखना के इस चीज़ जमींदारी ठीक पौनी है ते तखना के असन फायदो ज़्यादा मिल ही सकते है ना, जनी फसल बाड़ी लोड़ी है जनी सब्जी लोड़ी ने तन भी तखना फायदो मिलना है
5: जी यार साथी होनी काल रोज मौसम है तो तसर गल अगर अस कर मौसम जानकारी असन के पुजरी तो ज्यादा का ज्यादा इक्की डिग्री है और घटे के घट 12 डिग्री तो यार मौसम रहा ज्यादा धुप भी ज्यादा नहीं रो रही बस जर जरा दुबिदलार जरिए है तो ऐसे साथ ही शो प्रोग्राम वक्त भी पूरा भेजो रहा है तो अपने सुनने वाले का मकद में इजाजत जय हिंद।